नमस्कार, यो आकाशवाणी गुवाहाटी हो। समाचार सुन्नुहोस् दीपमणि शर्माबाट। हिजो साँझ ब्रिटिस संसदमा वैष्णव संस्कृति समाजमा यसको प्रभाव शीर्षकको कार्यक्रम प्रमुख वक्ताको रूपमा पीताम्बर देवगोस्वामी आउनेहाटी सत्र माजुलीका सत्राधिकार र आउनेहाटी विश्वविद्यालयका आचार्य पनि थिए। कार्यक्रममा बेलायती सांसद बब ब्ल्याकम्यानले आयोजित गरेको थिए र आसामका वैष्णव संस्कृति सत्र नामघर प्रणाली र बहुसांस्कृतिक समाज निर्माता यसको भूमिकाको बारेमा विस्तृत छलफल पनि गरिएको थियो। उनको भाषणमा पीताम्बर देवगोस्वामीले आसामको वैष्णव संस्कृतिको मानवतावादी दर्शन र विश्वव्यापी मूल्य मान्यता र जोड दिएका थिए। उनले श्रीमन्त शङ्करदेव र माधवदेवको आदर्श समानता भातृत्वमा सहानुभूतिता र मानवीय दर्शन लोकको प्रकाश पारेका छन्। असम सरकारले हिजो समाज साहित्य संस्कृति कलामा योगदान पुर्याएकामा चार विशिष्ट पुरस्कारहरूको घोषणा गरेको छ। सो अनुसार 2025 अजान पीर राष्ट्रिय पुरस्कार गोलाघाटका समसुद्दिन अहमेदलाई प्रदान गरेका छन्। 2025 विष्णुराभा पुरस्कार क्षत्रिय कलाकार मानिक बरबायन र चित्रकार मधुसूदन दासलाई प्रदान गरिएको छ। लेखिका गीता उपाध्यायलाई

2025 को सती साधिनी पुरस्कार प्रदान गरिएको छ। 20 जुनमा गुवाहाटीको श्रीमन्त शंकरदेव कला क्षेत्रको श्री श्री माधवदेव हलमा आयोजना हुने विष्णु राभा दिवस समारोहमा पुरस्कारहरू प्रदान गरिनेछ। राष्ट्रिय पुरस्कार विजेतालाई 3,00,000 रुपियाँ र दुई राज्य पुरस्कार विजेतालाई 2,00,000 करी रुपियाँ प्रदान गरिनेछ। समग्र शिक्षा असमले राज्यका 39,415 विश्वविद्यालयलाई 2020-26 र 2027 वर्षको निम्ति वार्षिक अनुदानको 10% रकम निकासा गरेको छ। विगत शिक्षाको कार्यकारी निर्देशक विपुल कुमार दासले हिजो सबै जिल्लाका मिसन संयोजकलाई पत्र पठाएका छन्। यस पत्रमा अनुदान कोषको प्रयोग सम्बन्धी आवश्यक निर्देशनहरू प्रदान गरिएको छ। पत्रमा सरकारलाई वार्षिक अनुदान कोषको प्रयोग सम्बन्धी आवश्यक निर्देशनहरू प्रदान गर्दै पत्रमा सरकारलाई वार्षिक अनुदान कोषबाट बिजुली बिल भुक्तानी र प्राथमिकता दिनेमा मनाइएको छ। राज्य सरकार र कामरूप महानगर जिल्ला प्रशासनले शक्तिपीठ कामाख्या धाममा जुन 22 आयोजना हुने अम्बुबासी मेलाको तयारी तीव्र पारेको छ। राज्यका पर्यटन मन्त्री अजन्ता नेउगले हिजो अम्बुबासी मेलामा आउने भक्तजनहरूको लागि आवास र अन्य तयारीहरूको निरीक्षण गर्नुभयो। मन्त्रीले पाण्डु बन्दर गा कामाख्या रेलवे स्टेशन र नहरबारीमा रहेको आवास शिविरहरूको भ्रमण पनि गर्नुभयो र भक्तजनहरूको सुविधा, सुरक्षा, राम्रो व्यवस्थापना र सुनिश्चित गर्ने सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिनुभयो। समाचार सुन्दै हुनुहुन्छ आकाशवाणी गुवाहाटीबाट। कामरूप मन्दिर नजिकै कामाख्या मन्दिर नजिकै एउटा लजमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेउगले अम्बुबासी मेलामा आयोजित आउने भक्तजनहरूको लागि पाण्डुको कामाख्या रेलवे स्टेशन, पाण्डु बन्दरगाह र नहबारीमा 3 शिविरहरू स्थापना गरेको बताए। फिफा विश्वकप फुटबल को मेक्सिकोमा अनुसूचित के ग्रुपको एउटा खेलमा कोलम्बिया उज्बेकिस्तानको विरुद्ध अवतीर्ण भएका छन्। खेलको 68 मिनट समयसम्म कोलम्बियाले 2-1 गोलमा अगाडि रहेका छन्। यसको अगाडि पानामाको बीचमा टोरन्टो स्टेडियममा अनुसूचित ग्रुप एलको एउटा खेलमा घानाले पानामालाई 1-0 गोलमा पराजित पारेका थिए। आकाशवाणी गुवाहाटीबाट सुन्दै हुनुहुन्थ्यो समाचार, अहिलेलाई पूरा भयो।

0: हाम्रो नेपाली कार्यक्रममा म दीपामणि शर्मा हार्दिक स्वागत जनाउँदै आरम्भ गर्न जाँदैछु आजको हाम्रो कार्यक्रमहरू। श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारित भइरहेको छ मिडिया मेपको 411.5 मिटर, 729 किलोहर्स, साथै 101.6 मेगाहर्समा। समय यस बेला दिउँसोको 3:22 र 16 सेकेन्ड भइसकेको छ। सम्पूर्ण श्रोताबिन्दलाई हाम्रो कार्यक्रममा फेरि एकपल्ट हार्दिक स्वागत जनाउँदैछु र आरम्भ गर्न जाँदैछु आजको कार्यक्रम। श्रोताबिन, कार्यक्रमको सुरुवातमा आउनुहोस् त सुनौ रोजगार समाचार। भारत सञ्चार निगम लिमिटेडले मा रिक्त भएका 100 जुनियर टेलिकम अफिसर पदको निम्ति आवेदन मागेको छ। मासिक वेतन 16,400 80,500, साथै अरू बोनसहरू रहनेछ। पार्थी टेलिकम्युनिकेसन, इलेक्ट्रोनिक्स, कम्प्युटर, इन्फर्मेसन टेक्नोलोजी, इन्स्ट्रुमेन्टेसन, रेडियो इन्जिनियरिङ र इलेक्ट्रिकल इन्जिनियरिङ, यसका कुनै एउटा शाखामा बी अथवा बिटेक रहेको हुनुपर्दछ, अथवा इलेक्ट्रोनिक्स कम्प्युटर साइन्स विषयमा एमएससी डिग्री रहेको हुनुपर्दछ। पार्थीको उमेर 18 वर्षदेखि 30 वर्षभित्र रहनुपर्दछ। विस्तृत जानकारीको लागि आवेदनको वेबसाइट छ bsnl.co.in, यो वेबसाइट हेर्न सक्ने हुनुहुन्छ। आवेदनको अन्तिम मिति आगामी 4 जुलाई। कर्मचारी चयन आयोगले भारत सरकारका विभिन्न विभागमा रिक्त भएका 12,256 ग्रुप बी र ग्रुप सी पद पूर्तिको निम्ति कम्बाइन ग्रेजुएट लेभल एक्जामिनेसन 2026 आयोजना गरेको छ। जुनियर स्टेटिस्टिकल अफिसर पदको प्रार्थी म्याथमेटिक्स विषयमा उच्चतर माध्यमिक पर्यायमा कम्तीको पनि 60% नम्बर भेटेर उत्तीर्ण हुने साथै स्नातक रहनु पर्दछ। स्टेटिस्टिक्स विषय लिएर स्नातक हुनु पर्दछ। स्टेटिस्टिकल इन्भेस्टिगेटर ग्रेड 2 पदको क्षेत्रमा प्रार्थी स्टेटिस्टिक्स, म्याथमेटिक्स, इकोनोमिक्स, डर्मोफोलोजी, पपुलेसन स्टडिज, अपरेसन रिसर्च, इन्फर्मेसन टेक्नोलोजी, कम्प्युटर साइन्स, कम्प्युटर इन्जिनियरिङ, कम्प्युटर टेक्नोलोजी, कम्प्युटर एप्लिकेसन, डाटा साइन्स अथवा आर्टिफिसियल इन्टेलिजेन्स विषय लिएर स्नातक हुनुपर्दछ। अरू पदका निम्ति प्रार्थी स्नातक रहनुपर्दछ। विस्तृत जानकारीको लागि आवेदनको वेबसाइट छ ssc.nic.in। आवेदनको अन्तिम मिति आगामी 22 जुन। रोजगार समाचार यति नै हो। श्रोताहरूले हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ आकाशवाणी गुवाहाटीबाट। श्रोताबिन, कार्यक्रममा अब प्रस्तुत गर्न जाँदैछौँ आज युवा कार्यक्रम। युवा कार्यक्रम अन्तर्गत आउनुहोस् त सुनौ माझगाउँ सांस्कृतिकका सदस्यहरूद्वारा प्रस्तुत गरिया एक विविध कार्यक्रम। कार्यक्रमको सञ्चालना छ जीवन छेत्रीको।
1: नमस्कार। उदालगुडी माझगाउँ सांस्कृतिक गोष्ठी दलङघाटा दलैपाडा समूह सदस्यहरूको तर्फबाट म जीवन छेत्री सबै श्रोताहरूलाई नमस्कार टक्र्याउँछु। आज हामी उदालगुडी माझगाउँ सांस्कृतिक गोष्ठीका सदस्यहरू हजुरहरूको समक्ष एउटा युवा कार्यक्रम प्रस्तुत गर्न गइरहेका छौँ। यहाँ भुलचुक भए माफ गर्नुहोला। कार्यक्रमको सुरुवातमा सुन्नुहोस् एउटा आधुनिक गीत। गाउँदै हुनुहुन्छ गङ्गा छेत्रीले।

0: धन्यवाद छ गंगा छेत्रीलाई। त्यसपछि सुन्नुहोस् एउटा कविता आवृत्ति, स्वयं म जीवन छेत्रीले गाउँदैछु। कविताको नाम हो नगर होला। नगर होला भक्तियोको मन्दिरलाई, भक्तियोको मन्दिरमा पनि ईश्वरको आश्वास हुन्छ। नगर होला भक्तियोको घरलाई, भक्तियोको घरमा पनि मानिसको बसिवास हुन्छ। नगर होला रोगाकान्त मानिसलाई, मुमूर्ष मानिस पनि जिउदो अभिलाष हुन्छ। नगर होला ईश्वरको फुललाई, बिलियको फुलमा पनि मिठो सुवास हुन्छ। नगर होला प्रकृतिको प्रतिज्ञ डलाई, प्रतिज्ञको उचाड चितमा वसन्तको आवास हुन्छ। नगर होला धर्मसर्व पुरुषहरूलाई, सर्वश्रेष्ठ सृष्टिको निलो थालो हुन्छ। त्यहाँपछि सुन्नुहोस् कविता आवृत्ति, पाठ गर्नुहुँदैछ गङ्गा छेत्री।
1: कविताको शीर्षक छ क्रान्ति। हिजो असम्म कान्ति चलो, आज महाभ्रष्टाचार बढो, भोलिसम्ममा झन् के होला, यहाँ यही भ्रष्टाचारको बाढीले सबै पखाल्ने।

0: त होइन, हामीमा चाहने खाँचो रहेको छ एउटा कुराको, त्यो हो हाम्रो एकता। सबैमा खाँचो छ हुनुपर्ने चेतना। सर्वप्रथम त शिक्षित हुनु छ, आज सर्वसाधारणदेखि सम्पन्नसम्म बुझाउनु छ सबैलाई। आओ हे युवा हो, हातेमा हात राखी अघि बढो, एकजुट भएर साहस बटो, शान्तिको बिउ रोपो, अरू शान्तिको बिउ रोपो। धन्यवाद।
1: धन्यवाद छ गङ्गा छेत्रीजीलाई। त्यहाँ पछि अब सुन्नुहोस् एउटा गीत।

मानवता भनेको त्यो फूल हो जुन फुल्छ मरुभूमिमा, जुन फुल्छ भीरपाखामा, जुन फुल्छ डाँडामा, जुन फुल्छ युद्धको मैदानमा। मानवता कहिले मर्दैन, मानवता अमर छ। मानवता छ र यो पृथ्वी विज्ञानमा पनि छ। एक मुठ्ठी मान्छेले कुरता अपाउँदैन, मानवताको देखिसदैन। कुरताको आवाज भएटेकेर हुन्छ त्यो शब्द प्रदूषणमा एकछिनमा लागि मानवता हारिएको भान हुन्छ जहिलेसम्म। यो पृथ्वी बर पिपलको शीतल छाया छ, जहिलेसम्म तुलसीको मर्तल दियो बल्ने छ, जहिलेसम्म नदी खोला नाला बग्ने छ, जहिलेसम्म पर्वत पहाड हरियाली छन्, जहिलेसम्म सागर महासागरहरूमा जवार फाटा आइरहने छ, मानवता यहाँ सदा रहनेछ। आऊ हामी सबैलाई आऊ आफ्नो हृदयको एक एउटा कुनामा रूप विश्वासको हरियो दुबो मानवताको प्रतीक दानेर। नमस्कार। अब त्यहाँपछि सुन्नुहोस् गङ्गा छेत्रीको एउटा गीत।

सरे अब गङ्गा छेत्रीजीको स्वरमा। त्यहाँपछि सुन्नुहोस् एउटा कविता आवृत्ति, कविता गाइराख्नुहुन्छ स्वयं जीवन छेत्रीजीले। कविताको नाम हो मानवताको प्रतीक। प्रत्येक मानवको अन्तःकरणमा सन्त रूपमा बसेको हुन्छ मानवता, चाहे त्यो मानव दानव जस्तो कुरो नहोस् किन।

श्रोताहरूले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो माझगाउँ सांस्कृतिक सदस्यका बिन्दद्वारा प्रस्तुत विविध कार्यक्रम। यो कार्यक्रम पूर्व प्रसारित थियो। यसका साथै आजको हाम्रो युवा कार्यक्रम यही टुङ्गिन्छ। श्रोताहरूले हाम्रो कार्यक्रम सुन्दै हुनुहुन्छ आकाशवाणी गुवाहाटीबाट। श्रोताबिन कार्यक्रममा आउनुहोस् त अब सुनौ रुमा अधिकारीको कण्ठमा गीत।

रुमा अधिकारीले गाएको यस गीतको साथै आजको हाम्रो सम्पूर्ण कार्यक्रम यही टुङ्गिन्छ। श्रोताबिन, हामी कार्यक्रमको कोसेलीसहित भोलि फेरि हजुरहरू सामु उपस्थित हुने नै छौँ। लौ त तबसम्मका लागि आजलाई बिदा दिनुहोस्। नमस्कार।